0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-545-6066 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-545-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी।
2: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किने होला।
3: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्रे ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98-520-57-792 98-422-59-749 98-420-23-562 98-42-25-25-05

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी बिरा चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिरा चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53 पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि।

0: हावा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: छोरी ठुली भाइ बुढ्यौ

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोला दाई, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 कहल चौकी बिराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल बिराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: हाम्रो बिराट चौकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: 16601340 98015712 36 16601
1: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो
2: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्
1: के प्रश्न कस्ता प्रश्न अनि किन तपाईँलाई नै सोध्ने
2: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ
3: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16601360 40 र एनसेल प्रयोगकर्ताले 98015712 36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला
4: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ
2: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ
4: फोन नम्बर फेरि एक पटक 16601360 40 तथा 98015712 36

0: या पोयम चारैतिर हिँड्नु पर्छ भने यसको गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ले ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरेच दमकल फोन नम्बर 01-5546-66 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल बिराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जनमनको बोली रेडियो सुसैनी।

0: पूजा पुराण चारैतिर हिँड्नुपर्छ चा। भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स, विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9842525205।

हाम्रै विराटको कोसी पियन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोटम बिग्रिहालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-2546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-2546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: यो त डरे रिसाए त बोलेनन् खै
1: खै यति करलाउँदैन नजाने के गर्थे
2: यहाँ पिडाले छ क्या
3: हे के भनम खै

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कानून कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै मुलुकको कानून र अन्तर्राष्ट्रिय महासन्धि विपरीत 18 वर्षभन्दा मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू सांसद र अधिकार कर्मीले आपत्ति जनाएका छन्। राष्ट्रसभाका निवर्तमान महामन्त्री कविन्द्र बुलाकोटीले प्रथम महाधिवेशनको बन्द सत्रमै असार 9 प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढ़ी 18 वर्ष मुनिका बाल बालिका पार्टी सदस्य रहेको उल्लेख छ। पार्टी सदस्य संख्या 5,23,465 रहेको जानकारी दिएका बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार राष्ट्रपामा 18 वर्ष मुनिका 35,257 सदस्य रहेका छन्। सबैभन्दा बढ़ी बागमती प्रदेशमा 13,001 बाल बालिका राष्ट्रपा सदस्य छन् भने सबैभन्दा कम कर्णालीमा 1,414 बाल बालिका राष्ट्रपाका सदस्य रहेका छन्। त्यस्तै कोशीमा 6,235 जना, मधेसमा 3,030 जना, गण्डकीमा 5,116 जना, लुम्बिनीमा 3,648 जना र सुदूरपश्चिममा 2,813 जना 18 वर्ष मुनिका बाल बालिकालाई राष्ट्रपाले सदस्य बनाएको छ। राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन थरेलले बाल बालिकालाई सदस्य बनाएर राष्ट्रपाले कानून विपरीत काम गरेको बताएका छन्। हाम्रो कानूनले बाल बालिकालाई पार्टी सदस्यता दिन निषेध गर्छ। त्यस अर्थमा बाल बालिका सम्बन्धी ऐनको दफा 64 2 अन्तर्गतको यो बाल बालिका विरूद्धको हिंसा हो, उनले भनेका छन्। राजनीतिक दल सम्बन्धी कानूनले पनि यो कुरालाई रोकेको छ, त्यसैले यो कानून विपरीतको काम भयो, धरेलले भनेका छन्। राष्ट्रपा वा नेपालका राजनीतिक दलहरूले बुझ्नुपर्ने के हो भने बाल बालिकाको राजनीतिक सहभागिताको अधिकार छ। त्यो अधिकार अभ्यास गर्ने विभिन्न तरिका छन्। निर्वाचन आयोग लगायत निकायले पनि कार्यवाही गर्न सक्ने पनि जनाइएको छ। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सरकारवाला र दलहरूले समेत यो विषयमा आपत्ति जनाएका छन्। राष्ट्रपामा 18 वर्ष मुनिका 35,000 सदस्य, कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
2: यस वर्ष मनसून जन्य विपदबाट देशभरि 2,26,000 मानिस प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून जन्य विपदबाट 51,000 घरधुरीका मानिस प्रभावित हुने र त्यसमा 1,000-4,000 घर परिवार प्रत्यक्ष चपेटामा पर्न सक्ने आकलन गरिएको हो। यही असार 5 नेपालमा पूर्वी क्षेत्रबाट मनसून प्रवेश गरे पनि सबैतिर सक्रिय हुन सकेको छैन। मौसमविदहरूका अनुसार आइतबार आज हिजोदेखि मनसून सक्रिय हुन थालेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले यस वर्ष मनसून जन्य विपदबाट करिब 51,000 घर धोरीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिइन्। प्राधिकरणले मनसून शुरू हुनु अघि नै विपद पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना तयार पारेको छ। यसैबीच उच्च सतर्क अवस्थामा मध्य प्रदेश सरकार रहेको छ। मध्य प्रदेशमा विपद न्यूनीकरण तथा व्यवस्थापनका लागि तीव्रताका साथ पूर्व तयारी थालिएको छ। त्यस्तै कोशी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि एकीकृत तयारी थालेको जनाएको छ। उता पूर्वी नेपालबाट मनसून भित्रिए पनि सबैतिर पूर्ण वर्षा भने भइसकेको छैन। मनसूनमा निम्तिन सक्ने बाढ़ी पहिरो जस्ता विपदका घटना भने कुनै पनि बेला आइपर्न सक्ने भन्दै गण्डकी प्रदेशमा स्थानीय तहदेखि प्रदेश सरकार तथा सरकारवालाहरूले पूर्व तयारी थालेको बताएका छन्। यस्तै सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष वर्षायाममा बाढ़ी डुबान र पहिरोले ठूलो जनधनको क्षति हुने गरेको छ। यस प्रदेशमा मनसून अझै भित्रिसकेको छैन। मनसून भित्रिएसँगै विगतमा जस्तै विपद निम्तिन सक्ने भन्दै बाढ़ी पहिरो प्रभावित क्षेत्रका बासिन्दा चिन्तित छन्। यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले विपदबाट क्षति कम गर्ने विषयमा प्रभावकारी नीति र योजना बनाउन सकेको छैन भनेर आजको नागरिक दैनिकमा मनसून जन्य जोखिममा सवा 2,00,000 नागरिक शीर्षकमा खबर छापिएको छ।
1: राष्ट्रपा नेतृत्वको सरकारले अघिल्ला सरकारको निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्य सहित दुवै दलले गृह कार्य गरिरहेका छन्। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अनौपचारिक सहमति भइसकेको नेताहरूको दावी छ। उनीहरूका अनुसार प्रदेश सरकारमा अहिले नै कसरी सहकार्य गर्न सकिन्छ भन्ने

0: विषयमा पनि छलफल शुरू भएको उनीहरूको भनाई छ। रासोपा सरकारले विभिन्न कसुरमा कनेक्सन पहिल्याउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको देखिन्छ। पूर्व प्रधानमन्त्री द्वय ओली र दाहालमाथि सरकारले सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान थालिसकेको छ। जेएनजी आन्दोलन दमन गरेको अभियोगमा अनुसन्धानका लागि सरकारले गत 14 चैतमा ओलीलाई पक्राउ गरेको थियो। अदालतको आदेशले उनी केही दिनपछि छुटे। एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेर प्रहरी हिरासतमा छन्। विगतमा सार्वजनिक पदमा रहेका नेताहरूको सम्पत्ति छानबिन समेत अघि बढ़ाइएको छ। रासोपाको नेतृत्वमा सरकार गठन भएता राजनीतिक दलका विद्यार्थी संगठनलाई विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, कर्मचारी युनियन खारेज गर्ने, विभिन्न पदमा पहिले राजनीतिक नियुक्ति पाएकालाई पदमुक्त गर्ने जस्ता कदम चालेको छ। पछिल्लो समय रासोपाले स्थानीय तह र राष्ट्रिय सभालाई गैर दलीय बनाउने एजेण्डा पनि बहसमा ल्याएको छ। पुराना दलहरूले संविधान मा व्यवस्था गरेको प्रदेशसभा खारेज गर्ने एजेण्डा पनि रासोपाले अघि सारेको छ। यिनै कारणले ओली र दाहाल सहकार्य गर्नुपर्ने निष्कर्षमा पुगेको नेताहरूले बताएका छन्। ओली नेतृत्वको एमाले र दाहाल नेतृत्वको नेकपा बीच सहकार्य नौलो भने होइन। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने विपक्षीको कसरत छ। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने योजना पनि रहेको छ। वामपन्थी दल अहंकारले अलग, संकटपछि सहकार्यको खोजी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
1: नेपालको राजनीतिमा गृह र अर्थ मन्त्रालयलाई सबैभन्दा शक्तिशाली र आकर्षक मानिन्छ, तर देशको ढुकुटी चलाउने र वित्तीय नीति तय गर्ने अर्थ मन्त्रालयको इतिहास र वर्तमान केलाउने हो भने एउटा दुःखद चित्र देखा पर्छ। यो मन्त्रालय सम्हाल्ने मन्त्रीहरू अपवाद बाहेक लगातार गम्भीर विवाद, बदनामी र कानून कठारामा उभिनुपर्ने नियतबाट गुज्रिएका छन्। विगतका नीतिगत विमर्श र वैचारिक बहसहरू आधुनिक कालखण्डमा आइपुग्दा व्यक्तिगत आर्थिक आचरण, सूचना चुहावट, बजेट लीक र व्यापारिक घरानाको घुसपैठ जस्ता गम्भीर अनुशासनहीनमा परिणत भएका छन्। यो कुनै संयोग मात्र नभएर नेपालको राजनैतिक आर्थिक प्रणालीभित्रको संस्थागत व्यतिथि र स्वार्थ समूहको सेटिङको परिणाम भएको विश्लेषण गरिएको छ। एक पूर्व अर्थमन्त्रीले भने बजेट निर्माण प्रक्रिया यति गोप्य र केन्द्रीकृत हुन्छ कि त्यहाँ सीमित अधिकारी र मन्त्रीलाई आफ्नो इच्छा वा अनुकूलता अनुसार निर्णय गर्न पाउने स्वतन्त्रता हुन्छ, जसले गर्दा चलखेल गर्ने पर्याप्त ठाउँ मिल्छ। अर्का पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे भने सबै अर्थमन्त्री विवादमा नपरेको टिप्पणी गर्छन्। सबै अर्थमन्त्री विवादमा परेका छैनन्, तर सानो विवादमा पनि अर्थमन्त्रीको भूमिकालाई लिएर संसदमा प्रश्न उठ्नु राम्रो हुँदैन। यसमा अर्थमन्त्री होशियार हुनुपर्छ। उनी भन्छन् उनले वर्तमान अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेको विवादमा टिप्पणी गर्दै भने संसदमा प्रश्न उठ्नु उहाँ अर्थात डाक्टर वाग्लेका लागि राम्रो होइन, उहाँले जानी जानी नगरे पनि संसदमा प्रश्न उठ्नु राम्रो होइन। यो श्रृंखलाको सबैभन्दा ठूलो र हालैको कड़ीका रूपमा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउलाई लिन सकिन्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा एएसआर 8 गते उनलाई सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखिएको छ। नीतिगत विचलनदेखि कठहरासम्म अर्थमन्त्रीहरू शीर्षकमा आजको नागरिक दैनिकमा खबर छापिएको छ।
0: देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यसहित गठन गरिएको सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन नरमर भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर भूमाफिया तथा राजनीतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको साथै त्यसको कार्यान्वयन समेत हुन सकेको छैन। नेपाल सरकार मन्त्री परिषदको 2076 जेठ 6 गते को बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ आयोग ऐन 2076 को दफा 3 बमोजिम यस आयोगको गठन गरिएको थियो। आयोगका अध्यक्ष भट्टराईले विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो। उहाँले आयोगले बुझाएको प्रतिवेदन पूर्ण कार्यान्वयन हुन नसकेको पनि बताउनुभयो। भट्टराईका अनुसार आयोगले देशका विभिन्न भागमा गरी कुल 8,190 रोपनी सरकारी सार्वजनिक